0: Raúl, es Javiera. Ana no rata o cantina ahora.
1: Narrata de pie.
0: Y de ahí marati, gudón, veo un tangarato para no contar.
1: An angaratua, de ahí va, anu una fat betheton, ane anuhan, agam nikita, o thaske kanana.
0: Ana no has skipped un verse, amne.
1: Arit so gagi dinna.
0: Da badari.
1: Anna bhala kare jiktai thai.
0: Abrat etni anda karanko.
1: Ane bhamenai Gujarat tabarina. Hanta astaniti ane ptet fit kitta. Nat bahasi akre gendi gugok do usana dawa.
2: Akrad abab. Surta ano tensin hada. Ta woron kurbaji ente. Nad hayib tuknef. Ghari tseton tukte.
3: Aro shabasna. ईशा को इपका दिन्ना बिकती ने जदाया बिकती ने पक्के सके ओके अरे ओके ने सुन ही दो
4: बाप बरुक एक रमम ता हन्ना अरे वह लिप्त होना तरब वहाँ लोना के ये था ईस
3: हमारा आगे हमारा फारस सलग हुई थी यार आरा वो इसमें थोक मदियों अब सक्के थोड़ी दन्ने तन हर वो तोंग कित हम असुगोई
5: باب گنی ستکی تو نه هدم ترم تو دین تیفی
3: بارو کی؟ آدو تو این حلقی اون تاری ایر بی اکنا عیش بو بنده اسبیران
5: آدو آن نات کفایی سیما بارو هنو دبا کیش
2: تم اکتوک باری تم لو توک بار حسا دیا ام اسے گھن اون وایون شب باب
6: ستکو کت حد دائی تلحنی تا بیم حاب نات با حسیک
4: بریوک سبی دھائی دوم دان دب ارہ

0: नहीं ना ना तू कद उतें
1: नरेश शवाई तो दोस्ते ने तेंसी
2: सुतको कमले सामोक नून रवाक दो अब्बा का दो थन्ना ने ते
1: वांडन तोटे होत नात करते हमें याद
2: पूरे कसु मरा मामा लक दो थन्ना ने ने अंकन अभी है बित्तो
1: दरा
3: अने उन तक तक तमरुन ने ससी ने
0: सुतको कत ओतू मरा आन तक तमन फरायो नकी तमरा ओफना अल्लाह अरेये नकी
4: አብሽር አብሽር ናት ባሃሲክ ወንበራ ቋሳ በከቲኔ ናቲካ አክርካት ቋሲት ናስነነ
5: አፍሬናይጋን ዳብራባ ቢክቲሌ ቄራ ዳው ቢአይኔ
4: ና ሀዲባ አው ኢምላ
6: ወታባ ሐሳይ
4: ናሮ ወደሪያ
6: ለው ጃቲያ
5: ወላሂ ከክሰትኮ ማራ ሶሪሻ ጋውስኑ
7: يار بلامزا اين هن دن
8: نا توي مياتك
7: حريت نصراتك الدين حريت نصراتك الدين ربكات نصر باهري ونوك
8: ابيك تكتين
7: ربكات نصر باهري
4: يعني اكره الفريدي بتين دري وشونا بهذا تصنع كرنتين نا نكتين
8: انا باروك ابابتني باني توس ابابتاي لكن بيبقى ابيك بشريو كراتن
9: تاكم تدان تمرام ميال دايتكم التا ከምቴግ አሪካክ ሰክያ
10: ታከም ተማራውሚያን ተራላካት ባግራብ ደውይት ከምታ ወሪነታን ሆ ኢፊ አልহামዱሊላህ መሻረት ተከይቲታ ለሃይላምታ
9: ወይራ ድርበነ ማና አለብኝ
11: ዳይ በከንቶ ማክሰጋሚን ማክፓካይና አለ ዲብሪያ ከሚናይ ታኔ ወራም ሐሳብ ያውስን
10: ወሪ ማግራት ቢዲለሚ አላህ ወስብር ቢያሁ
9: አልጋዴቱን አሪካክ ሰክታ
10: ተጋዴ ታኔ አሮ አግላዋ ሶርክራ አክነክና ማለት ወዮን ዲደርብን
11: ከካክ ሰክታ
10: ሃና ተጋዴቲካ ወንካ ተጀወዳ ታይ ታኔ ወጃ ወር ታይ አብከ
11: ሃና ተጋዴቱን ሚተውን እሺ ጋብቶን ፋሲኔታ ኢብሪ
10: ታረቢ እሺ አላህ ወስብር ቢያው